0: ने हम मनसब रॉबर्ट फिको के साथ बातचीत करेंगे। जनाब मोदी स्लोवाकिया के सदर पीटर पेरेगिनी के साथ भी मुलाकात करेंगे। वज़ीर-ए-आज़म मोदी फ्रांस के शहर नीस के अपने दौरे का पहला मरहला मुकम्मल करने के बाद स्लोवाकिया के दो रोजा सरकारी दौरे पर कल रात ब्रतिस्लावा पहुंचे हैं। जनाब मोदी ने कहा कि यह दौरा भारत और स्लोवाकिया के ताल्लुकात को मजीद वसअत देने का एक अहम मौका फराहम करता है और दोनों मुल्कों के दरमियान तआवुन के नए मौके तलाश करने में मददगार साबित होगा। एक सोशल मीडिया पोस्ट में वजीर आजम मोदी ने यह भी कहा कि वह स्लोवाकिया के सदर पीटर पेलेगिनी और वजीर आजम रॉबर्ट फिको के साथ सूदमंद मुजाकरात के मुंतजिर हैं। 1993 में स्लोवाकिया की आजादी के बाद से किसी भारतीय वजीर आजम का इस मुल्क के लिए यह पहला दौरा है। वजीर आजम का यह दौरा अप्रैल 2025 में सदर जमहूरिया द्रौपदी मुर्मू के स्लोवाकिया के दौरे के बाद हो रहा है। मजीद तफसील हमारे नामा निगार से।
1: वजीर आजम नरेन्द्र मोदी के कल रात राजधानी ब्रतिस्लावा पहुंचने पर स्लोवाकिया के वजीर खारजा जुराज ब्लेनर ने शानदार खैर मकदम किया। किसी भारतीय वजीर आजम का स्लोवाकिया का यह पहला सरकारी दौरा है। ब्रतिस्लावा पहुंचने पर गैर मुकीम भारतीय बिरादरी के लोगों ने नारों के साथ उनका इस्तकबाल किया। स्लोवाकिया के मौसीकारों ने वजीर आजम के पहुंचने पर वंदे भारत वंदे मातरम की धुन बजाई। आज वजीर आजम नरेन्द्र मोदी को बाकायदा इस्तकबालिया दिया जाएगा। आकाशवाणी न्यूज से स्मृति एम पलुर्ती की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: 52वीं G7 सरबराह कॉन्फ्रेंस आज फ्रांस के शहर इवान में शुरू हो रही है। तीन रोजा कॉन्फ्रेंस में G7 के सभी रुकन ममालिक शिरकत कर रहे हैं, जिनमें कनाडा, फ्रांस, जर्मनी, इटली, जापान, बरतानिया, अमरीका और यूरोपीय यूनियन शामिल हैं। अरकान के अलावा फ्रांस ने आउटरीच शराकतदार मुल्कों की हैसियत से कॉन्फ्रेंस में भारत, ब्राजील, मिस्र, केनिया, जनूबी कोरिया, कतर, सऊदी अरब, मुल्क शाम, यूक्रेन और मुत्तहदा अरब अमारात को भी मदऊ किया है। ये 13वां मौका होगा जब भारत एक शराकतदार मुल्क की हैसियत G7 सरबराह कॉन्फ्रेंस में शिरकत करेगा। वजीर आजम नरेंद्र मोदी कल आउटरीच इजलास में शिरकत करेंगे। G7 सरबराह कॉन्फ्रेंस में वजीर आजम की शिरकत से आलमी जोग्राफियाई सियासत में भारत का अहम रोल उजागर होता है। ये सरबराह कॉन्फ्रेंस ऐसे वक्त हो रही है जब दुनिया को जोग्राफियाई सियासी कशीदगी, माशी गैर यकीनी सूरतेहाल और नई टेक्नोलॉजी की तेजी से इर्तका के चैलेंज दरपेश हैं। पेश है एक रिपोर्ट।
2: जैसे ही इजलास शुरू होगा तो आलमी अदम तवाजुन को कम करना मेजबानी करने वाले मुल्क की G7 सदारत सबसे अहम तरजीह बन जाएगा। सरबराह कॉन्फ्रेंस के सरकारी फ्रेमवर्क के मुताबिक G7 के रहनुमा जोग्राफियाई सियासी चैलेंजेस, बैन अलाक्वामी अमन और सलामती, बाहमी इख्तिसादी तरक्की और अहम आलमी बहरान पर तबादले ख्याल करेंगे। ये तबादले ख्याल बंद कमरों में होंगे जो आज से शुरू हो रहे हैं। सरबराह इजलास में भारत की शिरकत आलमी जुनूब की तरजीहात और तशवीश को उजागर करने के लिए एक मौका फराहम करेगी, जबकि अहम आलमी मसाइल पर भी मुजाकरात होंगे। फ्रांस से अंकित कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: उत्तर प्रदेश के गौतम बुद्ध नगर के जेवर में वाकई नोएडा बैन अलाक्वामी हवाई अड्डे से कमर्शियल परवाजों की खिदमत आज से शुरू हो गई हैं। जेवर हवाई अड्डे से लखनऊ के लिए पहली परवाज ने थोड़ी देर पहले उड़ान भरा। इस परवाज में MLA धर्मेंद्र सिंह 20 खवातीन समेत 172 किसानों के साथ हैं। ये वो किसान हैं जिनकी जमीन एयरपोर्ट के लिए हासिल की गई थी। लखनऊ पहुंचकर ये किसान वजीर आला योगी आदित्यनाथ से मुलाकात करेंगे। इंडिगो एयरलाइन की पहली परवाज लखनऊ से जेवर एयरपोर्ट के लिए सुबह 7:05 पर रवाना हुई। इसके बाद नोएडा से बेंगलुरु के लिए पहली बाकायदा कमर्शियल परवाज चलाई जाएगी।
3: यमुना एक्सप्रेसवे इंडस्ट्रियल डेवलपमेंट अथॉरिटी के तहत जेवर में बने इस हवाई अड्डे का इफ्तिदा वजीर आजम नरेंद्र मोदी ने इसी साल 28 मार्च को किया था। हवाई अड्डे के लिए करीब 1334 हेक्टेयर यानी तकरीबन 3300 एकड़ जमीन हासिल की गई है। पहले मरहले में 1,20,00,000 मुसाफिरों की सलाहियत वाले इस एयरपोर्ट से मुस्तकबिल में 22,50,00,000 मुसाफिरों को सहूलियत फराहम की जा सकती है। ये मगरबी उत्तर प्रदेश, दिल्ली NCR और पड़ोसी रियासतों के लिए एक नई हवाई कनेक्टिविटी देगा। एयरलाइन ऑपरेटर इंडिगो की परवाजें लखनऊ, बेंगलुरु, हैदराबाद, जयपुर, चंडीगढ़ और अमृतसर समेत 16 से ज्यादा शहरों के लिए शुरू होने वाली हैं। दीगर एयरलाइंस की परवाजें भी जल्द शुरू होंगी। मुसाफिरों की सहूलियत के लिए हवाई अड्डे से नोएडा और ग्रेटर नोएडा के लिए 100 इलेक्ट्रिक बसें चलेंगी। इनमें 90 जनरल और 10 डबल डेकर बसें शामिल हैं। लखनऊ से खबरनामे के लिए सुशील चंद्र तिवारी।
0: इम्तिहान कराने वाली कौमी एजेंसी NTA ने انڈر گریجویٹ طبی تعلیم کے داخلے کے لیے نیٹ یو جی کے دوبارہ امتحان کے لیے ایڈمٹ کارڈز جاری کر دیے ہیں. امیدوار این ٹی اے کی سرکاری ویب سائٹ neet.nta.nic.in سے اپنے ایڈمٹ کارڈ ڈاؤن لوڈ کر سکتے ہیں. نیٹ یو جی کے دوبارہ امتحان اس ماہ کی 21 تاریخ کو کرائے جائیں گے جو دوپہر 2 بجے سے شام 5:15 بجے تک ہوں گے. این ٹی اے نے امیدواروں کو مشورہ دیا ہے کہ وہ اپنے ایڈمٹ کارڈز ڈاؤن لوڈ کرنے سے پہلے ریفنڈ کے لیے اپنے بینک کھاتے کی تفصیلات کی تصدیق کریں. اس نے امیدواروں کو یہ بھی مشورہ دیا ہے کہ وہ ہدایات پر عمل کریں اور ساتھ ہی اطلاع نامے پر اپنی توجہ مرکوز کریں. بھارت میں پچھلے 12 سال کے دوران وزیراعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ سب کا وکاس سب کا وشواس سب کا پریاس کے وصولوں پر مبنی قابل ذکر تبدیلیاں ہوئی ہیں. اس دوران مودی حکومت نے غریب کسانوں خواتین اور نوجوانوں کی بہبود اور انہیں با اختیار بنانے کے لیے بہت سے اہم اقدامات کیے گئے. آکاشوانی کا خبروں کا شعبہ 12 سال وشواس کے وکاس کے جن کلیان کے موضوع کے عنوان سے ایک خصوصی فیچر نشر کر رہا ہے. آج ہم بھارت کو 2047 تک وکست بھارت بنانے کے تصور کے ساتھ جدید بلند ڈھانچہ تعمیر کرنے کے سرکاری اقدامات پر نظر ڈالیں گے. پیش ہے ایک رپورٹ.
1: کسی مضبوط اور جدید ملک کی تعمیر عالمی درجے کے بنیادی ڈھانچے پر مبنی ہوتی ہے. پچھلے 12 سال میں بھارت نے یکسر تبدیلی کا ایک بے مثال سفر طے کیا ہے جس کے تحت بنیادی ڈھانچے پر سرکاری اخراجات میں 6 گنا اضافہ کیا گیا ہے. اس طرح 2014-15 یہ اخراجات 2 لاکھ کروڑ روپے کے تھے جبکہ رواں مالی سال میں یہ اخراجات 12.2 لاکھ کروڑ روپے کے ہو گئے. ملک کے شہری ٹرانسپورٹ میں ایک انقلاب لایا گیا. بھارت کے میٹرو ریل نیٹ ورک کو تقریباً 5 گنا توسیع دی گئی. آکاشوانی کے خبروں کے شعبے سے بات کرتے ہوئے دلی کی علیشا نے جو دلی میٹرو سے روزانہ سفر کرتی ہیں اپنے سفر کے تجربے کے بارے میں بتایا.
4: میٹرو تو ہماری لائف لائن بن چکی ہے. مجھے اپنے آفس کے لیے روز گروگرام جانا ہوتا ہے جس کے لیے میں میٹرو کا استعمال کرتی ہوں. میٹرو میں ٹریول کرنے کی وجہ سے روڈ پر ہونے والے ٹریفک جام سے بچ جاتی ہوں.
1: بھارت میں آج دنیا کا دوسرا سب سے بڑا سڑک نیٹورک ہے. قومی شاہراہ نیٹورک میں اضافہ کر کے اسے 1,46,000 کلومیٹر سے زیادہ کر دیا گیا ہے. ریلوے کے شعبے میں بھی بڑی تبدیلیاں نمایاں ہیں. بھارتی ریلوے سے متعلق بجٹ میں تقریباً 9 گنا اضافہ کر دیا گیا ہے جس سے اس پورے نیٹورک میں جدید کاری کی گئی ہے اور مسافروں کے لیے بہتر سہولیات مہیا کی گئی ہیں. آکاشوانی کی خبروں کے شعبے سے بات کرتے ہوئے لکھنؤ سے وندے بھارت کی ایک مسافر پوجا نے کہا کہ یہ ٹرین بہت آرام دہ ہے جس سے وقت کی بھی کافی بچت ہوتی ہے.
5: وندے بھارت ٹرین شروع ہوئی, ہم ادھکتر اسی سے سفر کرتے ہیں. سب سے بڑھیا بات یہ ہے کہ سفر کرنے میں ٹائم بہت ہی بچتا ہے اور سیٹیں بھی آرام دائک ہیں. ٹرین میں آٹومیٹک دروازے بھی پسند آئے کیونکہ اس کی وجہ سے یاتریوں کی سرکشا بنی رہتی. یہ ایک بڑھیا ٹرین ہے اور ہم چاہیں گے یہ پورے دیش میں ٹرین چلے.
0: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. 19واں ممبئی بین الاقوامی فلم فیسٹیول MIFF آج سے شروع ہو رہا ہے. شام کو ممبئی کے رویندر ناٹیہ مندر میں فلم فیسٹیول کی باقاعدہ افتتاحی تقریب منعقد ہوگی جبکہ صبح سے ہی فلموں کی نمائش کی جائے گی. اس سال مقابلہ جاتی زمرے میں 52 بین الاقوامی اور 92 قومی فلموں میں سمیت کل 144 فلمیں دکھائی جائیں گی جبکہ 13 ملکوں کے فلم ساز فلم فیسٹیول میں نمائندگی کر رہے ہیں. غیر مقابلہ جاتی زمرے میں شرکت کرنے والے 46 ملکوں کی 106 بین الاقوامی فلموں اور 96 قومی فلموں سمیت کل 202 فلموں کی نمائش کی جائے گی. فوجداری تحقیقاتی محکمے نے ترنمول کانگریس کے ممبر پارلیمنٹ ابھیشیک بینرجی سے 9 گھنٹے سے زیادہ دیر تک پوچھ تاچھ کی ہے. یہ پوچھ تاچھ ان سے پارٹی کے ارکان پارلیمنٹ کے جعلی دستخط کے ایک کیس میں ان کے مبینہ طور پر ملوث ہونے کے سلسلے میں کی گئی ہے. برمنگھم میں خواتین کے ICC T20 عالمی کپ کے گروپ اے کے پہلے میچ میں بھارت نے کل رات روایتی حریف پاکستان کو 64 رن سے ہرا دیا. بھارت نے پاکستان کے سامنے جیت کے لیے 171 رن کا نشانہ رکھا تھا لیکن پاکستان کی پوری ٹیم 17 اوور میں 106 رن بنا کر آؤٹ ہو گئی. پہلے بلے بازی کرتے ہوئے بھارت نے مقررہ 20 اوورز میں 6 وکٹ پر 170 رن بنائے تھے جس میں اسمرتی مندھانا نے 44 گیندوں میں 68 رن بنائے. انہیں میچ کا بہترین کھلاڑی قرار دیا گیا. آکاشوانی کا خبروں کا شعبہ ہندی اور انگریزی میں براہ راست نشر ہونے والے اپنے فون ان پروگرام پبلک اسپیک میں آج رات 9:30 بجے یوگا سے متعلق پروگرام نشر کرے گا. پروگرام کے دوران سامعین صحت اور یوگا سے متعلق اس موضوع پر اپنے سوالات ٹیلی فون نمبر پر پوچھ سکتے ہیں. 011-23-1-0481 011-23-7-1-7-106 یہ تھی خبریں. اب اخبارات کے آئینے کے ساتھ ہیں حسین اختر.
2: شکریہ اسد اللہ. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخباروں نے الگ الگ خبروں کو اپنی شہ سرخی بنایا ہے. روزنامہ انقلاب اور پرتاب سمیت آج کے سبھی اخباروں نے وزیراعظم نریندر مودی کے دورہ فرانس کو اہمیت کے ساتھ شائع کرتے ہوئے وزیراعظم کے اس بیان کو نمایاں کیا ہے کہ بھارت ٹیکنالوجی کے میدان میں عالمی طاقت کے طور پر ابھر رہا ہے. انہوں نے عالمی سرمایہ کاروں، محققین اور صنعتکاروں کو بھارت کے ساتھ مل کر کام کرنے کی دعوت دی. بھارت کے خلائی شعبے میں نمایاں تبدیلی، یہ ہمارے قومی شعور کا اہم حصہ بن چکی ہے. مرکزی وزیر ڈاکٹر جتیندر سنگھ کے اس بیان کو آج کے اخباروں نے نمایاں کیا ہے.
0: اور اب آخر میں خاص خاص خبریں ایک بار پھر. امریکہ اور ایران فوجی کارروائی ختم کرنے، آبنائے ہرمز کھولنے اور ایرانی بندرگاہوں کی امریکی بحری ناکابندی ختم کرنے پر رضامند ہو گئے ہیں. وزیراعظم نریندر مودی آج برتیسلاوا میں سلوواکیا کے اپنے ہم منصب رابرٹ فیکو سے بات چیت کریں گے. 52G7 سربراہ کانفرنس آج فرانس کے شہر ایوان میں شروع ہوگی. وزیراعظم مودی کل آؤٹ ریچ سیشن میں شرکت کریں گے. جوہر میں نوئیڈا بین الاقوامی ہوائی اڈے سے آج صبح کمرشل پروازیں شروع ہو رہی ہیں. امتحانات کا انعقاد کرانے والی قومی ایجنسی نے نیٹ UG 2026 کے دوبارہ امتحان کے لیے ایڈمٹ کارڈز جاری کر دیے ہیں. یہ امتحانات اس مہینے کے 21 تاریخ کو ہوں گے. اور کرکٹ میں برمنگھم میں ایجبسٹن میں خواتین کے ICC T20 عالمی کپ کے پہلے میچ میں بھارت نے پاکستان کو 64 رن سے ہرا دیا ہے. اسی کے ساتھ آکاشوانی سے خبرنامہ ختم ہوا.